0: ساحلوں پہ بہنے والے کبھی سنا تو ہوگا
1: بھائی. سروں کے ذریعے ہی سہی انوپما اور دگوجے کی قسمت جڑتی جا رہی ہے. اب کیسے ان کی دوستی آگے بڑھے گی یہ تو آگے کی بات ہے. فی الحال تو آج پریرنا بھی پہنچ گئی ہے انش کے پاس اپنے پیار کا اظہار کرنے کے لیے. تبھی تو دیکھیے کیسے پریرنا نے انش کو اپنے گلے لگا لیا. یہ دیکھ انش حیران ہے اور خوش بھی, کیونکہ آج اسے اپنے پیار کا جواب جو مل گیا ہے.
2: کہ میں اور انتظار نہیں کرنا چاہتی, میں اور اکیلے نہیں رہنا چاہتی. میں کام اور فن, کیریئر اور فیملی, پیار اور پرانشی کو پوری زندگی اپنے ساتھ لے کر چلنا چاہتی ہوں. میں پوری لائف تمہارے ساتھ وہ خود دو پلیئر والی گیم کھیلنا چاہتی ہوں. انش پلیئر ٹو ریڈی ہے, پلیئر ون ریڈی؟
3: ریڈی.
2: لکی می.
1: بھائی یہاں تو نئے رشتے بن رہے ہیں تو وہاں ایک پرانا رشتہ دھیرے دھیرے الگ ہونے کی کگار پر جا رہا ہے. اصل میں یہ رشتہ ہے پریم اور راہی کا. حالانکہ اتنے سارے ٹوسٹ آنے کے بعد بھی راہی پریم کا ساتھ دے رہی ہے اور آج تو پریم کی طبیعت بھی بگڑی ہوئی ہے. ایسے میں راہی پریم کو جانے کے لیے منع کرتی ہے تو پریم اسے دے دیتا ہے ذمہ داری, جسے سن کر راہی حیران ہے اور کہیں نہ کہیں وہ ڈر بھی رہی ہے.
4: پریم, پریم تم کام پہ کیسے جاؤ گے؟ تمہیں تو بخار ہے.
5: میں دوائی کھا لوں گا لیکن کام کرنا ضروری ہے راہی.
4: تاکہ اور بیمار پڑ جاؤ, چپ چاپ گھر پہ رہو. آج تم کیفے نہیں جاؤ گے, پیر اوپر کرو. میں ماں سے بات کرتی ہوں, میں ماں کو بولتی ہوں تمہیں کاڑا دینے کے لیے, اور ڈاکٹر کو بھی فون کرتی ہوں. ٹھیک ہے, تم ریسٹ کرو.
5: راہی اگر آج میں کیفے نہیں جا سکتا تو سب تمہیں مینج کرنا پڑے گا. دیکھو آج کیفے جانا بہت ضروری ہے اور میں اپنے دوستوں سے بات کر کر کچھ اور کوکس ہائر کر لوں گا. تمہیں صرف سپروائز کرنا ہوگا, باقی سب وہ سنبھالنے کے.
1: بھائی یہیں تو ان کے رشتے کی پریکشا شروع ہوگی, کیونکہ راہی جائے گی تو پریم کا آرڈر پورا کرنے کے لیے, لیکن آئے گا کہانی میں ٹوسٹ جس کے چلتے انوپما اور پورا پریوار پریم کے کچن میں جائے گا اور اسی کے چلتے پریم اور راہی کے رشتے میں درار بھی آئے گی.
6: میرا کام یہ کوکس کے پیچھے بھاگنا نہیں ہے. تم صرف ایک دن ایک آرڈر مینج نہیں کر پا رہی
4: ہو. انوج کیفے
7: آپ کہاں آ رہی ہیں؟
5: میں نہیں چاہتا میرے کیفے میں کوئی بھی نیگیٹیوٹی ہو.
8: ہماری بیٹی کو میری ضرورت ہے.
4: چلو.
1: ممبئی سے بیورو رپورٹ.
9: ٹائم کم ہے اور کام بہت زیادہ.
4: چلو چلو چلو, آپ لوگ پلیز یہاں سے چلے جائیے. پریم یہ کبھی نہیں مانے گا. پلیز
9: ایک ساتھ مل کر سب کام کریں گے تو تمہارا آرڈر ٹائم پہ جائے گا.
10: ساس بہو اور بیٹے کی اس جاسوس کو تو اب نظر آ رہے ہیں راجیو کھنڈیلوال. جی ہاں, آج تو میں تاکہ جھانکی کر رہی ہوں انٹرٹینمنٹ کی دنیا کے ہر کونے میں. اور دیکھیے راجیو کھنڈیلوال کا یہ شو تم ہو نا جو لے کر آ رہا ہے ہمارے لیے انٹرٹینمنٹ ہی انٹرٹینمنٹ. کیونکہ یہاں کیا ہو رہا ہے, آ رہی ہیں عام جنتا جو سنا رہی ہے ہمیں اپنی انسپائرنگ اسٹوریز, کر رہی ہے ہمیں موٹیویٹ, اور اس کے ساتھ ساتھ یہاں ہیں ڈھیر ساری مستی اور خوب سارے گیمز. لیٹس چیک اٹ آؤٹ.
11: بنٹی نام کس طرح کا؟
12: آئے ہیں میرے ماں باپ, انہوں نے ہی رکھا ہے. میری دیدی کا نام منٹی ہے, بس ایک الفابیٹ انہوں نے ریپلیس کیا. اور ایسے بھی نہیں کہ ہم دونوں نا امیجیٹلی ہو گئے, ہم دونوں میں 3 سال کا گیپ ہے. مطلب 3 سال میں یہ لوگ چاہتے ایک بڑھیا نام پلان کر سکتے تھے.
11: کر تو سکتے تھے
12: لیکن یہ لوگ فیملی پلاننگ ہی کر رہے تھے. سر میں کچھ شیئر کرنا چاہوں گی. میرے فادر نے اپنے حیثیت سے بڑھ کر مجھے پڑھایا. میرے پورے خاندان میں پہلی انجینئر ہوں. میرے پتا جی کے بڑے بھائی یا چھوٹے بھائی یا دادی سب نے بولا بیٹی کو پڑھانے کی کیا ضرورت, ہم لوگ 2 بہنیں ایک بھائی ہے. بٹ میرے پتا جی نے چاہے جیسے بھی کر کے انہوں نے سب سے ایکسپینسو اسکول میں پڑھایا, انجینئرنگ کا خرچہ اٹھایا. میں بس یہ شیئر کرنا چاہتی تھی کہ آئی نو آئی ایم ویری لکی کہ میرے پاپا نے مجھے اتنا سپورٹ کیا, اتنا کانفیڈینس دیا.
11: سپورٹ کیا نہیں, سپورٹ کرنے کے لیے یہاں پر بھی بیٹھے.
12: یس یس, ہمیشہ سے.
13: ہم اپنا بیٹے کو ہم بھی چاہ رہے تھے کہ 12 پاس کرے تو ہم اس کا شادی کر لیے لڑکا دیکھنا شروع کریں گے. لڑکی ہم سے پوچھی آپ ہمارا شادی کے لیے کتنے پیسے رکھے ہیں, ہم 4 لاکھ روپیہ رکھے ہیں. وہ بولے کہ आप ऐसा कीजिए, आप हमसे एक डायरी में लिखवा लीजिए, हम आपको पैसा चुका देंगे, आप हमको इंजीनियरिंग करने दीजिए। और वो इंजीनियरिंग किया उससे, उसके बाद में वो अपना पैसा भी हमको दिया कमा करके, फिर अपना मन से।
11: पर आपको लगता है कि वो फैसला आपका सही होता?
13: वो मेरा आँख खोल दिया।
11: देखिए, एक लड़की अगर स्टैंड ले तो वो सिर्फ अपनी परिवार की किस्मत ही नहीं बदलती, अपने पिता की सोच भी बदल सकती है। नमस्कार।
3: नमस्कार सर।
11: आप जानते हैं, इन्होंने इस शो पर आने के लिए न जाने कितने उपवास रखे, इन्होंने बड़े बड़े ईमेल लिखे, इन्होंने मुझ तक कोई नहीं छोड़ा, इन्होंने सोशल मीडिया पे मुझे भी लंबे लंबे मैसेज भेजे कि मुझे इस शो पर आना है, शो पर आना है। ये बताएं कि इतनी चिट्ठियां क्यों लिख रहे थे आप हमें?
3: सर, क्योंकि मुझे इस शो पे आना था, क्योंकि मैं डेली रात को ये देखती थी सीरियल, तो मेरे को अच्छा लगता था।
11: आने के बाद कैसा लग रहा है?
3: बहुत अच्छा लग रहा है सर। हम दोनों की लव मैरिज हुई है, बहुत मुश्किल से मैंने अपने पापा को मनाया, वो भी एक दादी के थ्रू माने हैं, तो 8 साल के बाद हम दोनों की शादी हुई अभी, और मेरे पापा मेरे एंगेजमेंट पे मेरे साथ नहीं थे।
11: लव मैरिज से खुश नहीं थे या वो इनसे खुश नहीं थे?
3: वो लव मैरिज से ही खुश नहीं थे। मैं अपनी फैमिली में सबसे ज्यादा पापा से डरती हूँ, और मेरा बॉन्ड सबसे ज्यादा मेरी मम्मी के साथ अच्छा है, और हमारी एंगेजमेंट भी मेरी मम्मी के वजह से ही हुई है।
11: शादी के बाद आपके ससुराल में क्या हाल है?
3: वो मेरे ससुराल इतना अच्छा है ना, बिल्कुल उनके अपोजिट।
7: हम चंडीगढ़ में जॉब करते हैं, जैसे हम चंडीगढ़ से घर जाते हैं ना, तो सर मेरे घर वाले मुझे इतना प्यार नहीं करते सर जितना प्यार इनको करते हैं। सर जैसे घर बनाने के लिए सीमेंट और ईंटों की जरूरत होती है ना, वैसे सर मेरा घर इन्होंने बनाया है, क्योंकि सर जब से ये मेरी लाइफ में आए हैं, मेरे घर में आए, मेरे घर में काफी सारे बदलाव हुए। सर पहले मैं नॉर्मल जॉब करता था 10-15 हज़ार की अपने हिमाचल में, तो सर इनकी वजह से आज मैं चंडीगढ़ में जॉब कर रहा हूँ, एक अच्छी पोस्ट पे जॉब कर रहा हूँ, और सर आज इन्होंने मुझे मौका दिया यहाँ पे बैठने का।
10: एक एक क्लू को पकड़कर अपनी जांच से जासूस करता है हर केस को सॉल्व। और देखिए, इसका ये प्रोफेशन तो है बहुत ही रॉकिंग, लेकिन कभी कभी ऐसा होता है जब केस ऑलमोस्ट सॉल्व हो गया हो, तब लास्ट में मिलता है एक नया क्लू जो पलट देता है पूरे केस को। ओ माय गॉड, और हो जाता है शॉकिंग। कुछ ऐसी ही रॉकिंग, कुछ ऐसी ही शॉकिंग है हमारे पास ये सारी खबरें जिन्हें ले आए हैं हम एक साथ आपके लिए इस एंटरटेनिंग सेगमेंट में, जो है रॉकिंग एंड शॉकिंग न्यूज।
14: से करेंगे सबका स्वागत।
15: पेश है बॉलीवुड ओटीटी और टीवी की रॉकिंग और शॉकिंग खबरें। नजर डाल लीजिए लाफ्टर शेफ के इस प्रोमो पर, जहां पर कलर्स के सितारे खास मेहमान बनकर आए हैं, और यहां पर मस्ती के साथ साथ लग गया है लाफ्टर का तड़का। इसी के साथ देख लीजिए निया और दीपिका का ये डांस दर्शन।
16: इनका इसमें रोल है 0%,
17: जैसे तेरा रोल होता है करंट के काउंटर पे।